काटन पय हरण तुसा गर हर राय दीन दयाल दुख पंजनो नानक नीत त्याए शांत जस गावोड़ पागी हो कर कृपा भगवंत जियो रुत्ती महा मूर्त कड़ी गुण उचरित सोभावंत जियो गुण रंग राते तन तेजन जिनी एक मन त्याया सफल जन्म पया तिनका जिनी सो प्रापाया उन दान ना तुल किरिया हर सर्व पापा हंत जियो बिनवंत नानक सिमर जीवा जन्म मरण रहंत जियो श्लोक उदम अगम अगोचरो चरण कमल नमस्कार कथनी सा तुद पावसी नानक नाम आधार संत सरण साजन परो स्वामी सिमर अनंत तू केते हरियाथिया नानक जप भगवंत संत रुत सरस बसंत महाचेत वैसा सुख मह जियो हर जियो नहो मिलया मौलिया मंतन सह जियो कर नहो नेचल अंध सखिये चरण कमल पर भोलिया सुंदर सुगड़ सुजान बेता गुण गोविंद अमूल्या वड़पाग पाया दुख गवाया पई पूर्ण आस जियो बिनवंत नानक शरण तेरी मिटी जम की त्रास जियो श्लोक सा संत मिन प्रमोई करती कर्म अनेक कोमल बंधन बांधिया नानक कर्म है लेख जो पाने से मिलिया विछोड़े पिया नानक प्रसरणागति जाकावड़ प्रताप संत ग्रीख मरुत अत गाखड़ी जेठ अखाड़े काम जियो प्रेम शोध वागणी दृष्ट न करी राम जियो न दृष्ट आवे मर्त हावे महागर्भ मुठिया जल बाज मछली तड़फड़ावे संग माया रुठिया कर पाप जोनी पय पीत होई दे सासन जाम जियो बिनवंत नानक कोट तेरी राग पूर्ण काम जियो श्लोक सदा लागी संग प्रीत में एक तिल रहन न जाए मन तन अंतर राव रहे नानक सह सुपाए कर गैली नी साजने जन्म जन्म के मीत चरणे दासी कर लई नानक प्रभित चीत शंत रुत बरस सुहेलिया सावन भादवे आनंद जियो तन उन उठ जल थल पूरिया मकरंद जियो प्रापू रहया सर्वठाई हर नाम नवनिध गृह परे सिमर स्वामी अंतर जामी और समूहा सब करे प्रे रंग जागे न छिद्र लागे किरपाल साधक सिंध जियो बिनवंत नानक हर कंत पाया सदा मन पावंद जियो श्लोक आस प्यासी मैं फिरो ता पेखो गोपाल है कोई साजन संत जन नानक प्रा मेलन हार बिन मिलबे सांत न उपजे तिल पल रहन न जाए हर साधे शरणागति नानक आस पुजाए शंत रुत सरद अडंबरो असू कतके घर प्यास जियो खोजंती दर्शन फिरत का मिल गए गुण तस जियो बिन कंत प्यारे नह सूग सारे हार कंगन त्रिग बना सुंदर सुजान चतर बेती साध बिन जैसे तना ईत पुत दैदस अलोकन मन मिलन की प्यास जियो बिन वंत नानक तार कृपा मिल हो प्रा गुण तस जियो श्लोक जलम जी शीतल पय मनतन उपजी सांत नानक प्रभ पूर्ण मिले दुतिया बिरसी प्रांत सद पठाए आप हर हम तुम ते नाही दूर नानक प्रम पै मिट गए रमण राम पर पूर शंत रुत सिसियर शीतल हर पलटे मंगर पोहे जियो जल बुझी दस पाया मिसे माया त्रो जियो अवका पूरे मेर हजूर हर चरण सेवक सेवया हार डोर सीगार सब रस गुण गाव अलख पेवया पाओ भगत गोविंद बांशत जमना साके जोहे जियो बिनवंत नानक प्रभ आ मेली तैरा प्रेम शो जियो श्लोक हर तन पाया सुवागणी डोल तनाही चीत संत संजोगी नानका गृह पलटे प्रमीत नाल बिनोद आनंद कोट प्रे प्रीतम संग बने मन बांशत फल पाया हर नानक ना पने शंत हिम कर उत्मन पावती माघ फगन गुणवंत जियो सखी सहेली गाओ मंगलो ग्रे आए हर कंत जियो ग्रे लाले आए मनते आए तेज सुंदर सोईया वाण त्रेण त्रिपौन पय हरिया देख दर्शन मोहिया मिले स्वामी इश पुन्नी मन जपया निर्मल मंत जियो बिनवंत नानक नित करो रलिया हर मिले श्री तरकंत जियो श्लोक संत सहाई जी के फजल तारण हार तब ते ऊचे जानिए नानक नाम प्यार जिन जानिया
تیہی ترے تے سورے سے بیر نانک تن برہارن ہر جب اترے تیر شنت چرن برائت سب اوپرے مٹیا سگل کلیس جیو آمن جامن دکھ کرے ہر پگت کیا پرویس جیو ہر انگرا تے سہج ماتے تلنا من تے بیسرے سج آب سرنی پرے چرنی سرب گن جگدیسرے گووند گن سری رنگ سوامی آد کو آدیس جیو بن منت نانک میا تارو جگ جگو ایک ویس جیو رام کلی محلہ پہلا دکھنی او انکار ایک او انکار ستگر پرساد او انکار برہما ادپات او انکار کی آجن چیت او انکار سیل جگ پہے او انکار بید نرمائے او انکار سبت ادھرے او انکار گرمگ ترے او نم اکھر سنو بیچار او نم اکھر دیر پمسار سن پانڈے کیا لکھو جنجالا لکھ رام نام گرمک گوپالا رہاؤ سسے سب جگ سہج اپایا تین پمن ایک جوتی گرمک وست پراپت ہووے چن لے مانک موتی سمجھے سوجے پڑ پڑ بوجھے انت نرنتر ساچا گرمک دیکھے ساچ سمالے بن ساچے جگ کاچا تدے ترم ترے ترما پور گنکاری من تیرا تدے تول پڑے مخ مستک کنچن پے منورا تن ترنی تر آپ اجونی تول بوسد پورا کرتے کی مت کرتا جانے کہے جانے گرسورا گیان گوایا دوجا پایا گرب گلے بگ کھایا گورس گیت بادنی پاوے سنیے گہر گمبھیر گوایا گرس کہیا امرت لیا من تن سا سکھایا آپے گرمکھ آپے دیو آپے امرت پی آیا ایک کو ایک کہے سب کوئی ہومے گرب وے آپے انتر بار ایک بشانے کیوں کر میل سنجا پے پراب نیڑے ہر دور نہ جانو ایک کو سرت سبائی ایک انکار اور نہیں دوجا نانک ایک سمائی اس کرتے کو کیوں گئے راکھو افرے تلیو نہ جائی مایا کے دیوانے پرانی جھوٹ اٹھ گوری پائی لاب لوب موتاج بگوتے ایفتا پھر پشتائی ایک سرے تا گت مت پاوے آمن جان رکھائی ایک اچار رنگ ایک روپ پون پانی اگنی اس روپ ایک کو پاور پوے تے لوئے ایک کو بوجے سوجے پت ہوئے گیان چان لے سمسر رہے گرمک ایک ورلا کو لے جسنو دے کرپا تے سب پائے گرو دوارے آگ سنائے اورم تورم جوت اجالا تین پن میں گر گوپالا اگویا اسروپ دکھاوے کر کرپا اپنے کر آوے اون برسے نیجر تارا اوتم تب سوار نہارا اس ایک کا جانے پیو اپے کرتا اپے دیو اگوے سور اسر سنگھارے اوچو دیکھ شبد بیچارے اوپر آت انتے لوئے آپے کرے کسے سنے سوئے او ودھاتا من تن دے او ودھاتا مان مخ سوئے پراب جگ جیون اور نہ کوئے نانک نام رتے پد ہوئے اراجن رام روے ہتکار رن میں لوجے منوا مار رات دن انت رہے رنگ راتا تین پون جو چارے جاتا جن جاتا سو تس ہی جیہا آت نرمائل شیش دیہا رے سی رام ہردے اک پائے انتر سبد سات لولائے روس نہ کیجے امرت پیجے رہن نہیں سنسارے راجے رائے رنک نہیں رہنا آئے جائے جگ چارے رہن کہن تے رہے نہ کوئی اس پہ کرو بینتی ایک سبد رام نام نرودھر گردے وے پت متی لاج مرنتی مر گئی پوگٹ کھول چلی سات دیوانی بابری سرتے سنک ٹلی پریم بلائی رلیسیوں من میں سبد آنند لارتی لالی پئی گرمک پئی نچند لہا نام ردن جب سار لب لوب برا انکار لاڑی چاڑی لائے تبار مان مخ اندھا مگد گوار لاہے کارن آیا جگ ہوئے مجور گیا ٹھگائے ٹھگ لہا نام پونجی وے ساہو نانگ سچی پات سچا پات ساہو آئے بگوتا جگ جم پنتھ آئی نہ میٹن کو سمرت آس سیل نیچ کر ہوئے آس دیکھ نبے جہ دوئے آس ہوئے تامگت سے آنا پگت بہونا جگ بہرانا سب میں ورتے ایک کو سوئے جسنو کرپا کرے تیس پرگٹ ہوئے جگ جگ تھاپ سدا نروائر